0: अक्सर हर सुबह इस समय आपके लिए हम पेश करते हैं सवाल और जवाब, हमारा साप्ताहिक इस्लामिक प्रोग्राम जिसमें हम पेश करते हैं हजरत मौलाना फजल दाद के साथ। आज सुबह हजरत मौलाना फजल दाद की रिकॉर्डिंग हम आपके लिए नहीं पेश कर सके हैं, इस हालत में आपके लिए हम पेश कर रहे हैं कुछ चुने हुए हमद नात और कवानियाँ जिसको हमने शामिल किया था जुमे के प्रोग्राम में, और साथ ही साथ मौलाना बशीर अहमद दीवान से कुछ चुने हुए बयान।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिहिल्लज़ीन इस्तफा, औज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, क़द जाकुम मिनल्लाहि नूरुन व किताबुम मुबीन, وفي آية أخرى يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون صدق الله النبي العظيم وقال رسول الله صلى الله عليه وسلم كنت نبيا وعدا بين الماء والطين وفي رواية أخرى وقال رسول الله صلى الله عليه وسلم تركت فيكم ملة بيضاء ليلها ونهارها سواء أو كما قال النبي صلى الله عليه وسلم عزيزان ملت برادران محترم السلام علیکم ورحمت اللہ وبرکاتہ عزیزان ملت قرآن کریم کی جن مبارک آیتوں کو میں نے اس وقت تلاوت کیا ہے اسی کو پیش نظر رکھتے ہوئے چند باتیں عرض کرنی ہیں ہمارا اس بات پر ایمان ہے یقین ہے کہ اللہ سبحانہ وتعالی نے قیامت تک آنے والے انسانوں کے لیے جو آخری کتاب قرآن کریم کو نازل فرمایا ہے اسی میں قیامت تک آنے والے انسانوں کے لیے ہدایت ہے اور اللہ سبحانہ و تعالیٰ کا قرب حاصل کرنے کا ذریعہ اپنی پاک کتاب کے ذریعے حاصل کیا جا سکتا ہے۔ اسی طرح خاتم النبیین محمد رسول اللہ صلی اللہ علیہ وسلم اللہ سبحانہ و تعالیٰ کے آخری نبی ہیں، آخری رسول ہیں، سید الانبیاء ہے، آپ کی شریعت پر چلنے والا ہی کامیاب ہوگا، آپ کی اطاعت و تابع داری کرنے والے ہی کی نجات کا وعدہ کیا گیا ہے۔ اطیع اللہ و اطیع الرسول قرآن کریم میں بے شمار جگہ پر بیان کی گئی ہے کہ اللہ سبحانہ و تعالیٰ کی اطاعت و تابع داری کرو اور میرے نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم کی بھی اتباع و تابع داری کرو، تم میری رحمتوں کو حاصل کر لو گے۔ قرآن کریم کی ان مبارک آیتوں میں اللہ سبحانہ و تعالیٰ فرماتے ہیں قد جاءکم من اللہ نور و کتاب مبین، قد جاءکم من اللہ، تمہارے پاس اللہ سبحانہ و تعالیٰ کی طرف سے ایک نور آیا ہے، نور نبوت آیا ہے، یعنی حضرت نبی کریم صلی اللہ علیہ وسلم کو نور فرمایا گیا، نبوت کا اعلیٰ ترین نور آپ کو عطا فرما دیا گیا ہے۔ قد جاءکم من اللہ نور و کتاب مبین، اور ایک کھلی ہوئی کتاب حق و باطل کا فرق بتانے والی ہے، ہدایت کا راستہ دکھلانے والی، صداقت سے بھری ہوئی کتاب اللہ سبحانہ و تعالیٰ نے اپنے بندوں کی ہدایت کے لیے نازل فرمائی ہے، اور یہ عظیم ترین دولت اللہ سبحانہ و تعالیٰ نے سرور کونین صلی اللہ علیہ وسلم کی مبارک زندگی میں نازل فرما کر کے اس بات کا اعلان کر دیا گیا ہے کہ یہ قرآن کریم اللہ سبحانہ و تعالیٰ کی آخری پاک کتاب ہے۔ قد جاءکم من اللہ نور و کتاب مبین، تمہارے درمیان میں تمہارے پاس اللہ سبحانہ و تعالیٰ کی طرف سے ایک نور آیا ہے، نور نبوت آیا ہے، اور کھلی ہوئی پاک صاف کتاب قرآن کریم آئی ہے۔ دوسری آیت جو میں نے قرآن کریم کی تلاوت کی ہے اس میں اللہ سبحانہ و تعالیٰ فرماتے ہیں یریدون یطفئوا نور اللہ بافواہہم، یہ لوگ جو دین کے مخالفین ہیں، منکرین دین ہے، دشمنان دین ہے، وہ چاہتے ہیں کہ یہ دین جو اللہ کا نور ہے اس کو ہم ختم کر دینا، اعوذ باللہ، بجا دے، یریدون یطفئوا نور اللہ، ہم اللہ کے دین کو نعوذ باللہ اپنی پھونکوں کے ذریعے سے بجھا دے. واللہ متم نور ہی ولو کرہ الکافرون. اللہ سبحانہ و تعالیٰ نے تو فیصلہ کر لیا ہے کہ یہ اللہ کا دین جو نور الہی ہے وہ چلتا رہے گا. اس کو مکمل طور پر اللہ سبحانہ و تعالیٰ نے نازل فرما دیا ہے, وہ قیامت تک چلتا رہے گا. کوئی اس کو مٹا نہیں سکتا, کوئی اس کو بجھا نہیں سکتا ہے. یہ نور الہی ہے. یریدون لیطفئوا نور اللہ بافواہہم واللہ متم نورہ ولو کرہ الکافرون. هو الذي ارسل رسوله بالهدى والدين الحق ليظهره على الدين كله ولو كره المشركون. اس پاک پروردگار نے اپنے رسول صلی اللہ علیہ وسلم کو دنیا میں بھیجا ہے جو ہدایت کا پیغام لے کر آئے ہیں, حق و صداقت کا پیغام لے کر کے آئے ہیں. هو الذي ارسل رسوله بالهدى, ہدایت کا پیغام لے کر آئے ہیں, ہدایت کا راستہ دکھلانے کے لیے آئے ہیں, حق کی بات پہنچانے کے لیے آئے ہیں. اور یہ دین غالب ہو کر رہے گا, دین کل ہی تمام دینوں پر غالب رہے گا, چاہے شرک کرنے والے مشرکین مخالفین کتنا ہی اس کی ناگوار سمجھے اور کتنا ہی برا سمجھے. یہ قرآن کریم کی آیتوں کا مختصر ترجمہ میں نے عرض کیا, اور جو حدیث سرکار دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم کی میں نے پڑھی ہے, اس میں تاجدار حرم حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, کنت نبیاً وآدم بین التین والماء او کما قال النبی صلی اللہ علیہ وسلم. اللہ سبحانہ و تعالیٰ نے مجھے نبوت اس وقت عطا فرما دی تھی جب حضرت آدم علیہ الصلوۃ والسلام کی پیدائش ہوئی نہیں تھی, ان کا جسم تیار نہیں ہوا تھا, ابھی وہ مٹی اور پانی کے درمیان ہی تھے, ان کے جسم کے اندر روح پھونکی نہیں گئی تھی. اللہ سبحانہ و تعالیٰ نے میری نبوت کا اسی وقت فیصلہ کر دیا تھا, لوہے محفوظ میں میری نبوت کو اسی وقت لکھ دیا گیا تھا, خاتم النبیین کا مبارک لفظ بھی اسی وقت ساتھ میں لگا دیا, لکھ دیا تھا کہ میرا نبی آخری نبی ہے, خاتم النبیین ہے, اور اس وقت آپ کو نبوت عطا فرما دی گئی ہے. دوسری حدیث جو میں نے سرور کونین صلی اللہ علیہ وسلم کی بیان فرمائی اور بیان کی, اس میں فرمایا, ترک توفیق ملت بیضا, میں تمہارے درمیان میں دو چیزیں چھوڑ کر کے جاتا ہوں, سرور کونین نبی مکرم محمد رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, میں تمہارے درمیان میں ترک توفیق ملت بیضا, ایک صاف شفاف دین چھوڑ کر کے جا رہا ہوں, روشن دین, لیلہا و نہارہا سوا. اور یہ دین اتنا مبارک ہے, دنیا میں ہزاروں انقلابات آئے ہیں, جتنے بھی الٹ ہو جائے ہر دور میں, ہر زمانے میں, ہر وقت, یہ اللہ کا دین باقی رہے گا, اس کا نور چلتا رہے گا. رات ہو یا دن ہو, زمانہ کتنا بھی بدلتا جائے, لیکن نہ قرآن کریم بدلے گا, نہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی شریعت بدلے گی, یہ قیامت تک چلے گا. تو یہ اللہ کا دین ہے, نور الہی ہے, اس کو کوئی بجھا نہیں سکتا ہے, نور خدا ہے, نور خدا پر کوئی بجھا نہیں سکتا. اللہ سبحانہ و تعالیٰ نے یہ نور, دین کا نور ہم سب کو عطا فرمایا ہے. حضرت جابر رضی اللہ تعالیٰ عنہ صحابی رسول فرماتے ہیں کہ ایک رات میں ہم نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں بیٹھے ہوئے تھے, چودھویں رات کا چاند فل مون نکلا ہوا تھا, پورے مدینے میں روشنی پھیلی ہوئی تھی, نور ہی نور تھا. سرور کونین صلی اللہ علیہ وسلم ایک یمنی چادر چوڑے اوڑے ہوئے تشریف فرماتے ہیں, میں کبھی آسمان پر چمکنے والے چاند کو دیکھتا تھا, اس کی نورانیت کو دیکھتا تھا, تو دوسری طرف میرے محبوب نبی محمد رسول اللہ صلی اللہ علیہ وسلم کے چہرے انور کو دیکھتا تھا. کبھی میں آسمان کے چاند کو دیکھتا تھا تو میں اپنے نبی محمد صلی اللہ علیہ وسلم کے چہرے انور کو دیکھتا تھا. میں جاننا چاہتا تھا کہ آسمان والا چاند زیادہ نورانی ہے یا میرے محبوب صلی اللہ علیہ وسلم کے چہرے انور پر جو نور ہے وہ زیادہ روشن ہے, زیادہ چمکدار ہے. بالآخر میں نے فیصلہ کیا, میرے دل نے اس بات کی گواہی دے دی کہ آسمان پر چمکنے والے چاند کے اندر وہ روشنی اور نور نہیں جو میرے آقا محمد رسول اللہ صلی اللہ علیہ وسلم کے چہرے انور پر جو نور ہے, یہ نور سب سے اعلیٰ ہے, آسمان کے چاند سے بھی زیادہ. कहने वाले ने सच कहा है, या साहिब अल जमाल व या सैयद अल बशर, या साहिब अल जमाल या सैयद अल बशर मिन वजहक अल मुदीर लकद नवद अल कमर ला यमकिन सनाउ कमा कान हक़हु, ला यमकिन सनाउ कमा कान हक़हु बादस खुदा बुजुर्ग तू ये किस्म मुख्तसर, या साहिब अल जमाल ये हुस्न जमाल वाले शहनशाह, ये हुस्न जमाल वाले नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है, उनका आपके बारे में बयान किया जा रहा है, या साहिब अल जमाल या सैयद अल बशर ये इंसानों के सरदार, आपके चेहरे अनरविशी की वजह से ये चांद में नूर है, चांद की नूरानियत आप ही की वजह से है, या साहिब अल जमाल व या सैयद बशर मिन वजहक अल मुनीर लकद नवद अल कमर, आपके चेहरे अनवर से निकलने वाले नूर ही ने चांद के अंदर रोशनी और नूरानियत पैदा की है, आपकी जात में नूर ही नूर है, ला यमकिन सनाउ कमा कान हक़हु, आपकी तारीफ बयान नहीं की जा सकती है, आपके मकाम और मर्तबे को बयान करना इंसान के बस की बात नहीं है, बस इतना ही कहा जा सकता है कि बादल खुदा बुजुर्ग तू ये किस्स मुख्तसर, अल्लाह सुबहानहु व तआला की पाक जात के बाद कायनात में सबसे अशरफ तरीन अनवर तरीन आला तरीन अगर कोई जात है तो अमीना के लाल अब्दुल्ला के रफ जल मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम की जात गिरामी है, अल्लाहुम्मा सल्ली अला सय्यिदना मोहम्मद नबी उम्मी वाला आदि वसहाबी वज़वाजी वबारिक वसल्लम। उम्मुल मोमिनीन आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा की रिवायत है कि मैं घर में अपने रूम में कमरे में बैठी हुई थी, रात का वक्त था, अंधेरी रात थी, घर में चिराग नहीं था, मेरे हाथ में सुई थी कपड़े सीने वाली, वो गिर गई, अब मैं अंधेरी रात में तलाश कर रही, हाथ इधर से उधर चलाकर सुई तलाश कर रही थी, मिल नहीं रही थी, इतने में मेरे सरताज सरवरे कौनीन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम घर में तशरीफ लाए, मुझे देख करके कहने लगे, फरमाने लगे, आयशा क्या तलाश करती हो? मैंने अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक सुई थी मेरे हाथ में, वो गिर गई, मिल नहीं रही है, बस ये कहना था कि अल्लाह सुबहानहु व तआला ने सरवरे कौनीन सल्लल्लाहु अलैहि वसल्लम के चेहरे अनवर से एक नूर जाहिर किया, पूरा कमरा नूर से रोशन हो गया, और उसी रोशनी के अंदर मैंने अपनी उस सुई को तलाश कर लिया। आप फरमाती थी हजरत यूसुफ अलैहि सलातु व सलाम के चेहरे अनवर को देखकर मिस्र की औरतों ने जिनके हाथों में छुरी थी, फल थे, काटने के लिए बैठी थी, और इतने में हजरत यूसुफ अलैहि सलातु व सलाम अपने कमरे से निकल करके वहां से गुजरने लगे, मिस्र की औरतों की नजर उस पर पड़ी तो आपकी खूबसूरती देखकर उनको एहसास ही नहीं हुआ, बजाय फल काटने के अपनी उंगलियों को काट लिया। उम्मुल मोमिनीन आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा फरमाती हैं, मेरे आका मेरे सरताज सरवरे कौनीन सल्लल्लाहु अलैहि वसल्लम का अगर असली नूर जाहिर कर दिया जाता तो उंगलियां तो क्या काटना, इंसान अपने दिलों को काट लेता, टुकड़े टुकड़े कर देता। ये नूरानियत थी जिस नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह सुबहानहु व तआला ने जाहिर नूर से भी नवाजा था, उस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के जरिए जो दीन हम सबको नसीब हुआ है उसके अंदर कितनी नूरानियत होगी है, इसी पर चलने वाला कामयाब है। ये शमा बुझेगी नहीं, इस शमा को रब करीम ने जलाया है, उस शमा कभी बुझ नहीं सकती है। अकाए दो जहां से मेरा सलाम कहना, अकाए दो जहां से मेरा सलाम कहना, उम्मत के पास बा से मेरा सलाम कहना, मदीने को जाने वाली वो जाफिजा हवा हो, इस शमा बुझेगी नहीं, इस शमा को रब करीम ने जलाया है, उस शमा कभी बुझ नहीं सकती है। अकाए दो जहां से मेरा सलाम कहना, अकाए दो जहां से मेरा सलाम कहना, उम्मत के पास बा से मेरा सलाम कहना, मदीने को जाने वाली वो जाफिजा हवा हो, मदीने को जाने वाली वो जा